सिफारिस गरेको छ। हामीले हिजो नै आफ्नो सिफारिस प्रधानमन्त्री

0: सार्वजनिक भाषामै हामीको सिफारिस गभर्नमेन्टको विषय चर्चाको केन्द्र बनेको छ। यसअघि त आएका कतिपय सिफारिस कानुनमा भएका छैन। कानुनको सम्भावनाबारे सिआइएनसँग कुराकानी गर्दै संविधान वेद डाक्टर विपिन अधिकारी,
1: हामी कमजोरी खोजेर हिँड्ने काम त त्यस्तो होइन, अब त्यसको त्यो काम गर्ने कक्षाहरू छन्, होइन, नागरिक समाज छ, अड्डा अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन्, प्राज्ञिक जनप्रतिनिधिहरू छ,

આપણને નિર્દેશન થઈને અધિકાર સહિત આયોગ વ્યવસ્થા કરીએ.

सकियो पनि सुविधा छ भवन निर्माणको काम पूरा हुन नसकेपछि यसपटक पनि प्रतिनिधि सभाको आफ्नै हलमा बजेट भाषण नहुने स्थिति देखिएको छ। सिमतामा स्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको नयाँ हलबाट बजेट प्रस्तुत गर्न तयारी थियो तर निर्माण कार्य समय लिन नसकिँदा योजना अधुरै रहेको छ।

गर्दै आइरहेको एक्सन नेपाल नामक संस्थाले पनि शान्ति जन्य पदार्थको कर वृद्धि गर्न मना गरेको छ। यसैबीच स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेक सबै स्वास्थ्य

0: चोरी तथा पहाड़ी क्षेत्रमा वन गढेलोको नजिक हरेक वर्ष पर्दो गर्नमा छ। सानो हातमा भने जस्तै सुक्खा घाँस नजिक आगो फाल्नु वा चुरोटको टुक्राको टुक्रा जथाभावी फाल्नु ठुलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुमा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: Traffic signals at license router. Athletes, comedy, subdivided chair, and an animal voice coverage. 5G, road agency,

कसको लाग्ने भन्ने पानी राज बार्गले जोडे बस र सहर छानेर यसको निर्वाचन गरेको थियो। अहिले सहरको संख्यालाई बढाएर 54 वटा भएको छ। उक्त आयोजनाले बजेट अभावमा कति लिन सकेको छैन। हिजो सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार फागुन 2082 सम्म नयाँ सहर आयोजना अन्तर्गत 51 किलोमिटर सड़क ढलान गरिएको छ। त्यस्तै 176 किलोमिटर ढल र डाँडो निर्माण गरिएको छ। सुरुमा 200 वटा सहर बनाउन 20 वर्षसम्म 3 खर्ब लाग्ने सरकारको अनुमान थियो। त्यस्तै सहर केन्द्रित बनाउन डिजिटल सेवा प्रवाह शीर्षकमा अर्को प्रमाण प्रकाशित छ भने विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानूनको तयारी शीर्षकमा राजेश मिश्रले खबर राख्नु भएको छ। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पनि अघि बढाएको छ। निर्वाचन सम्बन्धी विभिन्न स्थानका कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने

चेतावनी संघ रहेको छ। सन् 2000 लेनको करिब 14% भूभागलाई असर गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानमा पक्राउ परेका

शिव और दिन और हताहत नारी को पहले नया कमांडर त्यसपछि नयाँ कमान्डर नियुक्त भएको बताइएको छ। स्थानीय चिकित्सकको प्रत्यक्षदर्शीका अनुसार मंगलबार गाजा सहरको व्यस्त बजार क्षेत्रमा भएको भीषण आक्रमणमा कम्तीमा 3 पाकिस्तानीको मृत्यु भयो।

Sağlıcık Kutlamı'nda yapılan yıl bu sağlıklar kısa çıkan

चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको दुनिया चिन्ह घन्टी छ, घन्टीको एक मुनिपट्टि एउटा कोठा बन्द कोठा जस्तो देखाइएको छ, जहाँ थुप्रै नेता कार्यकर्ता

ఎత్తి చాలా అయ్యాసు అది సామాన్యత మనకు శక్తి స్వప్నే హో తెసు సాస్తాతే అలికి సామాజిక రూపమా వైత్రియామంటాం బసిర యుగ అత్వైషేత కామ గర్ని అని అయిలి దేశ నాగరిక మయ్యు అవు జీవన్ నందే నందే ఉత్తర ఉత్తరాదమ దేహే గర్న పర్తని దేహే శ్వపిని కేవసారం జాయం అతి స్థానం జన్మ त्यसपछि तनावको पार भयो भने सुगम पार हो धेरै विकट चाहिँ होइन तथापि त्यति बेला गाउँघरको नकाशहरू बाटोघाटाका सुविधा थिएनन् राजाराम परिवार थलन पोषण गर्नुपर्ने तराईमा अलि बढी उत्पादन हुन्छ त्यहाँनिर जमिन लिए पछाडि उत्पादन हुन्छ र पालन पोषण मात्रै सहज होला भन्ने अनुहारे ठाउँ छोडन भन्ने निर्णय गरेर तत्कालीन अवस्थामा त्यहाँको सामग्री मूल्यमा बिक्री गरेर छोडेको हामीले केही जमिनहरू छोडियो भने अब बाल्यकालको अवस्था हेर्दा मेरो घरमा एउटा समस्या चाहिँ बनिया थियो बुवा चाहिँ साह्रै धेरै उमेर भन्दै भन्दै म जन्मिँदा बुवाको उमेर चाहिँ हजुरको जति 58 वर्षको उमेर भयो त्यो बुवाको त्यति बेला म जेठो छोरो जन्मेको हो त्यसपछि अरू भाइहरू जन्मिया हुँदा बिस्तारै बुवा चाहिँ अलिक बढी वृद्ध हुँदै जानुभयो र बुवाले कमाइ धमाइ गर्न सक्ने अवस्थामा हुनुहुन्थेन तर हिजो पनि जग्गा जमिनहरू अलिकति थियो हामीसँग र त्यसैलाई बुवाले चाहिँ बेचबिखन गर्ने क्यारले हाम्रा हरेक गतिविधि अगाडि बढाउनु भयो अब शैक्षिक तातोमा हेर्दा म सुरुवाती अवस्थामा हाम्रो एउटा राम्रो विद्यार्थी हुँ पहिलो चाहिँ स्कुल फर्स्ट क्लास फर्स्ट हुँदै मैले एसएलसीसम्मको चाहिँ शिक्षा हासिल गरेँ त्यस पछाडि बुवा बितिसक्नु भयो बुवा बिते पछाडि घरमा गाह्रो भयो एसएलसीभन्दा अगाडि मेरो शिक्षा बढाउन सकिनँ त्यसपछि त मैले बिहे बाहिरी गरेँ आफ्नै घरभन्दामै बढी चाहिँ समय बिताउने र मभन्दा पछिल्ला मेरा भाइ बहिनीहरूको पठन पाठन बिहे बाहिरी इत्यादितिर बढी केन्द्रित भए र त्योभन्दा बढी चाहिँ मैले शिक्षा हासिल गर्न सकिन्छ त्यसको हकमा हामी पाहाडमा रहँदासम्म गाउँघरको खर्चको अवस्था भनेको कमै हुन्थ्यो अहिले अब कुनै चाहिँ बजारको जस्तो मानसिकता तयार भयो हरेक चिजहरूको महँगाई बढ्यो त्यति बेला सीमित चिजहरूमा चाहिँ हामीले बजारबाट ल्याउँथ्यौँ बाँकी उत्पादनहरू हुँदाउने हुन्थ्यो र हामी बजारतिर जाने भनेको असाध्यै कम मात्रै हुन्थ्यो त्यसले गर्दा खर्च कम हुन्थ्यो र सरकारी स्कुलहरूमा पढ्दा पठन पाठनलाई त्यति धेरै खर्चिन चाहिँ थिएन त्यसले गर्दा पनि हामीले त्यहाँको हकमा कृषि पेसाबाट टिना वस्तु खेतीबारी हामी टाढा भए पनि केही केही चाहिँ खेतीहरू चाहिँ हामी बिक्री गर्ने गर्थ्यौँ हामीले कतिपय हरिया दिन्थ्यौँ कतिपय लाखो लगाउँथ्यौँ त्यसबाट पनि

0: Tuhan, मेरा महाविधान होगा मेरे कुटी मारा भी चीतले शुक्र महाविधारा ताला सेवा तरगा मारी दुर्गा प्रदाय पांच भी तेरे मा स्वस्थ कर दिया खाजा कार्यक्रम संसार में जराई बसा कार्यक्रम में जाना पड़ते लेते शिक्षा प्रधान कर पक्का स्वास्थ्य कार्यक्रम को सहभागी करने को दियो भारत में आता सही प्रिय बंदा बड़े को समान जानता है बारे अनुसार महसूल देव ने पढ़ने नियम कड़ाई का साथ लागू करे पची भारतीय सहायक नाका बाहर तर्ज करी बड़े को पाइक मुख्य नाका जमनामा तालीम प्राप्त कुकुर सहित को राज्य जांच सुन पाए पची तस्कर हमले वैकल्पिक नाका बाटो प्रयोग करना थाले खान जिला प्रहरी कार्यालय पार्टी तस्करी रहोगे आयात विरुद्ध कड़ा कार्यवाही थाले पची दैनिक दशक अनुसार चले लिएका समान प्रमुख में थालेका छन् पछिल्लो क्रम नेपाल सरकार का 11,11,000 रुपया बराबर मोबाइल का पार्ट पुर्जा लत्ता कपड़ा खाद्यान्न कस्मेटिक इलेक्ट्रोनिक सामान र सुविजन्य पदार्थ नियन्त्रणमा लिएको छ निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश पृष्ठका अनुसार मुख्य नाकामा कडाईसँगै सहायक नाकाबाट अवैध आयातका प्रयास बढे पनि प्रहरी सक्रियताले बरामद मुद्दा पनि बढेको छ मुख्य नायकका सँगै अन्य नाकामा पनि निगरानी कडा पारिएको र भारतीय सुरक्षा निकाय एसएसबीसँग समन्वयित जारी रहेको प्रहरीले जनाएको छ लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठकले अथवा आर्थिक वर्ष 2083-84 को वार्षिक नीति कार्यक्रम बहुमतले पारित गरिएको हो मुख्यमन्त्री शेख नारायण आचार्यले आर्थिक वर्ष 2083-84 को वार्षिक नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो उक्त प्रस्ताव निर्धारित प्रस्तुत गर्दै सभामुख तुलाराम खर्ती मगरले वार्षिक नीति कार्यक्रममा बहुमतले पारित भएको घोषणा गर्नुभएको हो बैठकमा मुख्यमन्त्री आचार्यले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिँदै नीति कार्यक्रमका आधारमा सरकारले बजेट निर्माण गर्ने स्पष्ट पार्नुभएको थियो विपक्षी दलका नेता जोग बहादुर महराले विशेष समयमा सम्बोधन गर्नुभएको थियो बुधबारको बैठकमा सामाजिक विकास मन्त्री चर्मजय तिमिर सेनाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो उक्त प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नुभएको थियो सदस्यहरूको विधेयकमाथिका जिज्ञासाको मन्त्री तिमिर सेनाले जवाब दिनुभएको थियो यसै गरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गर्नुभएको थियो आगामी बैठक सूचनाद्वारा जानकारी गराइने प्रदेश सभा सचिवालयले जनाएको छ देशभर आजदेखि लगातार 4 दिनसम्म सार्वजनिक बिदा शुरू भएको छ गृह मन्त्रालयको निर्णय पूर्वनिर्धारित सार्वजनिक विधाको सूची अनुसार आजदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू पनि बन्द रहने भएका हुन् जेठ 14 गते आज इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकरी ईद उल अजहा परेकोले सरकारले देशभर सार्वजनिक विधा दिएको छ त्यस्तै जेठ 15 गते शुक्रबार गणतन्त्र दिवस मनाइँदैछ गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिने निर्णय गरिसकेको हो त्यसै गरी जेठ 16 गते शनिबार जेठ 17 गते आइतबार नियमित सार्वजनिक बिदा परेको छ यसरी आजदेखि आइतबारसम्म लगातार 4 दिन सार्वजनिक बिदा परेकोले अब सोमबार मात्र सरकारी कार्यालयहरू र आगामी आर्थिक वर्षको बजेट एकजेट 15 गते शुक्रबार अपरा चालु बजेट प्रस्तुत हुने भएको छ प्रतिनिधि सभाका सभामुख तुल प्रसाद अधिकारीले संघीय संसद परिषदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व अध्यायको वार्षिक अनुमान पेश हुने जानकारी दिनुभयो बजेट अर्थमन्त्री स्वर्ण मुआवजाले प्रस्तुत गर्नुहुनेछ प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई दिउँसो 345 अगावली आएगा का संक्रमण करने का ही सभा मुख्य सूचना सुनाओ भाई थे प्रत्यक्ष प्रतिनिधि सभा के लागी निर्धारित कार्यकक्ष निर्माणाधीन कार्यकक्ष प्रस्तुत करने जानकारी दिएको छ। प्रतिनिधि सभाको बैठक जेठ 15 गते साँझ 5:30 का लागि बनाइएको छ।
1: समाचार

समयमा

जीवन

0: देखी सुन्न सुन्न यार,
1: त्यो बुढाले अमेरिका जाने लोभमा यो सबै नाटक गरेको हो क्या?
2: जा, त्यसमा बिहे गर म, अब पनि मेरो पछि लागि पनि तेरो म ज्यान लिन्छु।

0: selvagem. E o vento da noite nasce nas suas cavernas.
1: पुर्खाउको बचाएको हमन हस्तान्तरण गर्न एक अमूल्य प्राकृतिक स्रोत हो। वनस्पति व वन्य जन्तु संरक्षण लेखक मानव जातिक जीवन सम्भव निभिन मैला पर्से याकर संरक्षणमा हाम्रो सकुजे जुटी
2: असिम अमूल्य सम्पत्ति आगलागीका कारण क्षणभरमै भुइँ बन्न सक्छ। उनीहरूसे बन्न आगलागी नियन्त्रण गर्न हाम्रो सकुनका दायित्व कर्तव्य हो।
1: आगलागीमा से बन्नुभयो कसैको बचेन।
2: हाम्रो सकुजे आफ्नो वन क्षेत्रमा अन्य रेखा बनेन। सुक्खा समय अन्न से आग पाकर मर्मत सम्भारोसँग सफाई गरी
1: बिरी चुरोट माखु पिक आगी बुटाई बन्नमा निफाकी
2: बन्नभित्र बार बनाएर काम नै गरी
1: बन्नमा पिकनिक खाए गैलसे ऊ क्षेत्रमा रहन आगी मजासे बुटाके केल छोरी
2: सुक्खा मौसममा बन्नमा आगी लग्ना वस्तु सलाई लाइटर लेकर
1: बन्नमा आगी लगन देखलसे लगभग वन कार्यालय सामुदायिक वन ओ प्रहरी हन खबर करी सबकुजना सुरक्षित तरिकासे आगी बुटाई बन 2006 क्षेत्र अनुसार बन्नमा आगी लगैना आगलागी भएन कौन फे काम गर्नमा आगलागी मसे नोक्सान विरोध विगत शुल्क 60,000 रूपियाँसम्म जरिवाना वा 3 वर्ष कैद वा 2 सजाय हुइसेक्था। उहाँहरूले बन्नम आगी लगाउना वा आगलागी हुइसेक्ना क्रियाकलाप नै गरी वा अपराधमा शरीर खोख सजाय भागीदार नै बने।
3: डिभिजन वन कार्यालय बर्दिया फोन नम्बर 084420156।
4: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र
5: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ।
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए दाई ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
8: देख्नु भएन औषधि हालेको
5: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
8: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् है यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल बिसादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी।
5: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन किरा लाग्छ हाल्नु त पऱ्यो नि।
5: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: टिस्टा तिरेको भर्खरै जस्तो लाग्छ अर्को महिना आइसक्यो बुढी कराउन थालिसके टिस्टा तिर्ने दिन आइसक्यो भनिरहेछ। यो महिना मेरो पनि किस्ता तिरिदिनुहोस् है भाउजू अर्को महिना म दुवैजनाको किस्ता तिर्छु।
11: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानूनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।
12: युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रेडियो गुरुबाबा एफएम को सहकार्यमा जनहितमा जारी सन्देश।
13: निसरना रोग मसे बची स्वस्थ जीवन अपनाई।
14: निसरना रोग झट्ट बहद ध्यान डिहेवियर जीवन खत्म हुई।
13: संतुलित खाना खाई व्यायाम सद्ध करी।
14: धूम्रपान मदिरा मसे दूर रही तनाव भना नियंत्रण करी।
13: आजुक निर्णय कालिक जीवन अदरा। निसरना रोग मसे बाँची स्वस्थ जीवन अपनाई।
14: रेडियो गुरुबाबा एफएम का सहकार्य स्वास्थ्य कार्यालय बर्दिया से जनहित मजारी संदेश।
15: आयो आयो आयो मथुरा तरकारी पसलमा ताजा ताजा तरकारी आयो। आउनुहोस् एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोस्। अर्ग्यानिक तरकारी आयो एउटै छाना मुनि सबै प्रकारको तरकारी फसल पाइने पसल एक मात्रै मथुरा तरकारी पसल आयो आयो आयो आयो आयो आयो। एकदम सुपथ मूल्यमा ड्रागन फ्रुट भुइँ कटर पानीवाला नरिवल खरबुजा तीन आइटमको छ। सबै हजुरहरूले तरकारी एकदम फलफुलहरू एकदम सबै प्रकारको फलफुलहरू पाउनुहुन्छ। सुपथ मूल्यमा एकदम सबै तरकारी फलफुल सबै एउटै छाना मुनि सुपथ मूल्यमा पाउनुहुनेछ। एकदम अर्ग्यानिक तरकारी एकदम सस्तो सस्तो मूल्यमा पाउनुहुन्छ।
13: मथुरा सरकारी पसल स्थान बास्करी किसान चौकदेखि दक्षिण साइडमा।

0: जीवनमा लागू पदार्थको प्रभाव
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो।
0: लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढ़ाईमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
0: तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
0: रेडियो गुरुबाबा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहितमा जारी सन्देश।
1: कौशल्य अस्पताल प्राली बासकरी बर्दिया, गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासकरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
2: अस्पतालले प्रदान गर्ने सेवाहरू:
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
2: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
2: प्यारालाइसिस भई मुख बाँगिने, नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी तथा एकुपेन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
2: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्राली, शाखा बाँसगढी 5, पुरानो पेट्रोल पम्पको दक्षिणपट्टि।
1: सम्पर्क नम्बर 084-00-192-400-210 बाँसगढी बर्दिया।
2: साथै कोहलपुर 11 फुटबल चौतारामा रहेको पनि जानकारी गराइन्छ।
3: नमस्कार, मेरो नाम रजुलाल चौधरी, बाँसगढी नगरपालिका वडा नम्बर 4 बटफाताल बर्दिया। म प्रगति जडीबुटी उद्योग भनेर दर्ता गराएको छु। यसबाट थुप्रै किसिमका औषधि उपचार गर्ने गर्छु। हाम्रो यो प्रगति जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बवासिर, सुगर, मिर्गी, जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौ। हात खुट्टा छम्कने, बाँझोपन, विषाक्त चिजले टोकेका सबैको औषधि उपचार गर्ने गर्छौ। र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौ भनेर भन्नेहरू वडामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले 5 पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौ। जस्तो मासु पलाएको आँखामा मलद्वारमा, पाथेघर अन्डरथैली, मोटर नली, कलेजो, फोक्सो, पित्त थैली, आम्रा भुँडीहरूमा मासु पलाएको सबै दिने गर्छौ। मेरो फोन नम्बर 98-85-86-128, 98-84-86-128, 98-20-21-29-41 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हस्, धन्यवाद।
4: आफ्नै भाषा, आफ्नै आवाज, समावेशी रेडियोको साझा आवाज, यो हो रेडियो गुरुबाबा FM 90.7 MHz।

0: कुछ करेगा वो सब कुछ हम दिखा से मिलता
1: है जाती है
0: Thank you.

0: उपचार केन्द्र जाँदै विश्वास मतदाले सही जानकारी पाइसकेको नजिक उपचार केन्द्र कहाँबाटै सम्पर्क आधिकारिक आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल डब्ल्यूडब्ल्यूएफ नेपालका साथै वित्तीय ऊर्जामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्वदोष अनुसन्धान केन्द्र समेतको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: विषाक्त चिजले टोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि कुनै गरिब छौँ भनेर हामीले कोरोना गएर या झगडामा गएर जिनेर उठेर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले प्रशासन गरिदिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर पनि सफल उपचारले गरिसकेको छु र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तो मासु पाएको आँखामा मतलबमा पाठेको अङ्गठारी मुटुनाली गरेको पक्षभित्र फेरि हाम्रा भुँडीहरूमा मासु पलाएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98580-86-128 98580-86-128 98-20-21-29-41 हो। मलाई एकपटक सेवा गर्दै गङ्गा अवश्य लिनुहोला। धन्यवाद।

आयोजना वैदिक प्रक्रिया द्वारा जरि

Now that's the part that's just the same.

प्रथम सचिव हो। सचिवको एक घण्टाभित्र अनिवार्य अस्पताल सुरु गरौं। छ महिनासम्म आमाको दुधमा फेक्न स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गराउ स्वास्थ्य बचाउ। श्रेष्ठ एग्रोफिटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30/30/64 युएस 312 आइएमआरएस 57/86 उन्न जातको धानको बिउमा राधा चार सावित्री सजु 52 सामा मन्सुरी राम धान 606 505 301 यामनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोफिटमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया डिएपी

आपके साथ से हमें ले सही

0: आफ्नै भाषा आफ्नै आवाज समावेशी रेडियोको साझा आवाज यो हो रेडियो
1: आमाको दूध बच्चाको पहिलो औषधि हो जन्मेको एक घण्टा भित्र अनिवार्य स्तरबाट सुरु गरौँ छ महिनासम्म आमाको दूध मात्रै खाऊ स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गरौँ स्वास्थ्य बचाऊ
2: रेडियो प्रभाव एफएम को सहकार में स्वास्थ्य कार्यालय बर्दिया द्वारा जनहित में जाने संदेश
3: श्रेष्ठ एग्रोभेट में विभिन्न जात का धान का बीहर हाइब्रिड में एमपी 30 64 44 यूएस 312 आईएमआरएस 57 86 जातको धानको बिउमा राधाकार सावित्री सजु 52 सामा मन्सुली राम धान 606 505 301 यामुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एक भेटमा आइसकेको छ।
4: साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारी र बिउ बिजन विषादी पशु पक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ।
3: स्थान श्रेष्ठ एग्रोभेट बास्करी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

Σαν μετά,

0: मतलब छ साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तर हामीले खुल्ला कुरा गरौं समाधान लागू कुरा छ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य बजौं
1: रेडियो गोर्खा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय प्रक्रियाबाट कलेम्पोङमा जारी सधैँ
0: निशामा रोग बसेपछि स्वस्थ जीवन अपनाई।

Thank you.

समूहमा

को मठ मा पानी हाल्ने कोही छैन। तुलसी को मठ मा पानी

0: जय गुरुबाबा रेडियो गुरुबाबा एफएम का मौसम बुलेटिन में अपना स्वागत बा मई बिन्दु चौधरी। बर्दिया चाहिँ तराई जिला में अत्याधिक गर्मी बहर्ती गेल पाछ जनजीवन प्रभावित बन बा करा घामो तातो हावा का कारण बाल बालिका ज्येष्ठ नागरिक तथा दैनिक मजदूरी करना हुक्र ढ्यार प्रभावित हुईटीरलबाट यह बीच बांसगढ़ी नगरपालिका का नगर प्रमुख खड़क बहादुर खड्गा अत्याधिक गर्मी में से बांच सर्वसाधारण आवश्यक सावधानी अपनाए अर्जी करथ।
1: त्यो बालीको मात्र होइन हाम्रो कुरा पनि छ। यो अत्यन्त गर्मीमा टन्टलापुर घाममा चाहिँ बाहिर ननिस्किने, यता हिँड्दाखेरि पनि यस्तो पुरा कपडा जवान बनेर हाफ कपडा लगाएर हिँड्ने होइन महाराज गुरुवा, यस्तो पुरा पुरा बाहुलावाला कपडा लगाउने, अब यसो बाहिर यता यता हिँड्दाखेरि क्याप स्याप भएको टोपी लगाउने, अरे पहिलो चाहिँ ढङ्गे चल्दाखेरि त कालो भन्ने होइन फेरि। अब त्यसो भए उनीहरूले केटाकेटी छोराछोरीहरूलाई पनि बढी घाममा बाहिर चुना नजाम नदिने काम गर्दाखेरि पनि अहिले शिक्षक छ नि त बिहान 10-11 बजीसम्म त्यो हेर्ने, अब त्यसपछि गएर उता साँझतिर गर्ने, अब स्कुलमा पनि गर्मी भएको छ, अब 3-4 दिन यो बिगा छ, स्कुलहरूको पनि सल्लाह गरेर सके बिहान लाउने कि भन्ने छ, त्यहीँ जंगल जानु पर्यो बाख्रा चराउन, गाई जाँदा पानी बोकेर जाने होइन, अब काम गर्दाखेरि पनि देख्छौँ नि हामी, अरू त्यो विदेशी साइकलमा पनि एउटा पानीको बोतल लगाएर हिँडान्छ, हामी त घरमा जहाँ पानी पिने हस्तगत बनवा जाए काम होइन, अनि पानी पोखेर अहिले चाहिँ मान्छे फेन्ट हुन सक्छ, त्यस कारण जंगलमा कामकाजमा यताउता खेतबारीमा जाँदा पनि पानी बोकेर जाने, पानी प्रशस्त पिउने, त्यसले चाहिँ हाम्रो अहिले यो लु लाग्ने भन्ने हुन्छ नि त गर्मीको कारणले पनि समस्या हुन्छ, त्यो कुरामा स्वास्थ्य रूप पनि ख्याल गर्दै खेतीपाती
2: सबैजनालाई नमस्कार भ राम राम।
0: जल तथा मौसम विज्ञान विभाग अनुसार कर्रा खाम बरलपाछ कतिपय विद्यार्थीहरूप्रति बिहानी समयमा पढ़ाई सञ्चालन गर्न लागलबाट कर्रा खाममा सर्वसम बाहिर निस्कन प्रशस्त पानी पिन हल्का तथा सुटेको लुगा लगेर लम्बा समयसम्म घाममा काम निकाल्न तथा बाल बालिका ज्येष्ठ नागरिक हुनका विशेष ख्याल गर अर्जी गरिदिएका, कसैले अत्याधिक गर्मीका कारण कपाल पठिना कमजोरी हुन चक्कर ऐना बेगोसिना लगायतका स्वास्थ्य समस्या देखपर्न र जसले स्वास्थ्यमा समस्या देखपर्दछ तत्काल लगभग स्वास्थ्य संस्थामा सम्पर्क गरेर अर्जी गरिदिएका। भाषा 24 घण्टामा ग्यासका मेगनेटिक जिल्लामा पहिरो अविरल वर्षा आग लागि वन गठेर लेख लग्न सच्याङ हावापानी तथा सर्प जान्छ लगायतका 47 विपदको घटना घटेका, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार ऊ घटनामा पर्खर 3 जनाका ज्यान गिरेको रहेछ, 7 जना खैरीबाट प्राधिकरण मौसम मैले परिवर्तन प्रसङ्ग विभिन्न प्रकारका विपदको घटना बहसेट नहुनको रहेछ, सतर्कता अप्नाएर सर्वसाधारण अर्जी गरेका, विशेष लेख बर्खायाममा सुरु वर्षम बैठा पहिरो
3: सत्यम तथा हावाहुरी मसिए हुइना जोखिम बढी सचेत रह अर्जी कैगिर्वा।

0: ಸಹೋದರಿ ಓದಿರಿ ಕ್ರಿಕೆಟ್ ಆಗಿರ್ತದೆ
1: विदेशालयमा कहाँ राम्रो हुन्छ र मन्जु यस्तो भर्खर आमा हवर्काका किशोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जान्ने भए बुझेर मात्र जाऊ
2: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग

0: Files for Kurt, The Gavin Board. बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुमी घुमी बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: स्वस्थदायी फलक स्वस्थ सन्तान हो। गर्भावस्था हो स्तनपानमा थप खानाका सँग नियमित रूपमा आयरन क्याल्सियम खायानी सुकाई स्वस्थदायी सुरक्षित परिवार।
0: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यले बर्दिया चाहिँ जनहितमा जारी सन्देश।
3: आयो हुन त हाइब्रिड जातका नयाँ धानका बिउ अब श्रेष्ठ एग्रोभेटमा।
4: श्रेष्ठ एग्रोभेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30, 64-44, युएस 312, आइएमआरएस 57-86, उन्नत जातको धानको बिउमा राधा 4, सावित्री 52, शर्मा मन्सुली, राम धान 606, 505, 301, यमनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोभेटमा आइसकेको छ।
3: साथै रासायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।
4: स्थान श्रेष्ठ एग्रोभेट बासरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

ఒక్కొక్క

Bye-bye. See you later. See you later. Bye-bye.

0: लागुपदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक तरफको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तलाक भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ। रेडियो गुरुबाको सहकारीमा स्वास्थ्य कार्यालय पर्सियाबाट चलित प्रणाली सचिव
1: स्वास्थ्य कार्यालय जनहितकारी सजेस्ट।

0: cara,
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ, बिरामीलाई हौसला बढाऊ। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेख्छन् र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु
3: परेन। केटाकेटी सबैको सामु खिचौँ न,
2: हामी केटी पक्षले केही उपहार गाडीमा दिनु पर्ला। कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौँ। तपाईँको यस्तो खुसी छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
4: नमस्कार, मेरो नाम रत्नलाल चौधरी, बाँसखरी नगरपालिका वडा नम्बर चार प्रख्वाता उपलब्धिरा। म प्रपर्टी जडीबुटी उद्योग भनेर दर्ता गराएछु। थुप्रै किसिमका अवसरको उपचार गर्दै गर्छु। हाम्रो यो प्रपर्टी जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ट्री कपासहरू लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौँ। हातखुट्टा छ्याउने स्वादोपन विषाक्त चिजले टोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ। र हाम्रो औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छु भनेर नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले पैसामा लिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँमा त त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्दै गर्छौँ। जस्तै मासु आए पाठ्यक्रम हाम्रो पाठ्यक्रम प्रणाली गरेर पक्षभित्र चाहिँ उनीहरूमा वर्षपला आएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98586128 98286128 98221941 हो। मलाई एकपटक सेवा गर्ने मौका

сына слышно, и говорит, он создает

ಮಾಡಿ

0: ਜਾਂ 25 ਦਿਨ ਬਾਰਿਸ਼ ਹੋ ਗਈ
1: स्वास्थ्य कार्यक्रम।

Thank you.

Yeah.

समाज का निश्चित आत्मा स्वागत का संक्रिया बिंदु संपर्क में

0: बजट का समझौता योजना गाँव पालिका से मिलेगा प्रमुख प्रशासक अधिकारी महाजन पोले के अनुसार गाँव पालिका मेरा अंतर्गत सार्वजनिक सूचना जारी कर दिने माध्यम से समझौता रद्द करेगा कार्यसूचीमा कार्य निकालना बारेमा स्पष्टीकरण मागना सूचना जारी हुई पाशा कुछ निर्माण व्यवसाय सम्पर्क महिला काम सम्पन्न करना विश्वसनीय आधार प्रस्तुत करने से प्रकृति अन्तमा ठेक्का सम्झौता अन्त्य भइरहेको बेलाबाट गाउँपालिका सार्वजनिक खरिद 2063 तथा सार्वजनिक खरिद नियमावली 2067 अनुसार सेवा अन्त्य पासको मूल्याङ्कन समेत कायम बिना रकम सरकारी बाँकी सरह प्रकरणमा जमा गरेका सँग सम्बन्धित निर्माण कम्पनीहरूमा 15 दिन भित्रमा कार्य समयमा सम्पर्क गरेका वित्तीय फरफारका निर्देशन दिएका
1: इस्लाम धर्मावलम्बी उग्र दोषका महान भर्खर भर्खरले दुर्घाको सम्बन्धी रहबाट बढ्दै पाएको ईद धर्म धारा हो उहाँको विशेष नगर

दिवाली पर्व होइन ईदकुल जुहा सिकै चाहिँ त्यो भोलि बिहानीको पर्वहरू पर्दै दिन बकरिद मुस्लिम महिला महिना जुन हिजाको दशौं दिनमा मनाइन गर्दै बकरिद महिनाको उद्देश्य हो महत्वको बारेमा खास गरी तीन गौरीको मुस्लिम धार्मिक गुरु हाफिज मोहम्मद महाया

دوست کا تین حصہ کرتے ہیں، ایک حصہ جو ہے تو گوشت

I think we're going to do the last set.

Tobalis, Indian State Reparer, or IMRF.

0: देखिए रासायनिक मामला यूरिया डीएपी पोटास
1: आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य स्तरमा शुरू गरौँ। छ महिनासम्म आमाको दुधमा खेल्छौ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउँ, स्वास्थ्य बचाउँ।
2: सहकारीमा स्वास्थ्य कार्यालय प्रणालीमा सहित मनाइ सन्देश।

0: सन् 1986 उन्नतको धानको बिउमा वार्ताकार सावित्री सजु बङ्ग श्यामा मन्सुली राम धान 606 505 301 यमनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एक रोगेटमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया खेती पोटास र विभिन्न खालका तरकारी र बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा पाइन्छ। स्थान श्रेष्ठ एग्रोभेट बास्करी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।
1: अब आउने महिना सुपरले पालन गर्ने गाई भैँसीमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। पोहोर साल वर्षा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटी आमदानी र हुनुले घटाउन सक्छ नि।
2: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै प्लान चेनको सहकार्यमा सहीको इन्सुरेन्समा आधुनिक पद्धतिमा आधारित भई बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज जुटाइ दाबी पत्ता गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सहीको इन्सुरेन्ससँग।
0: आधिकारिक

Yeah.

してます。それから今回じゃ、なんか話してくれなくて、一緒に動くか、ずっとこれしてて。

सातम कर बसाई घर का पुण्य कर।

Thank you.

0: समाधान लागू पदार्थ होइन, लागू पदार्थ मात्र टाढा बस्छ, स्वास्थ्य भन्ने छैन।
1: स्वास्थ्य क्षेत्रमा लोक सेवा खोल्ने तयारी यात्रुलाई चालकलाई क्षेत्रमा वृद्धि गर्ने काम तीव्र
2: व्यवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा प्रकारको सेवन गरेर त्यसको लागि सदनमा चलाउने
1: अतिक्रमित सरकार टहरा हटाउने क्रम तीव्र नेपाली चिउराको विदेशमा माग बढ्दो प्याकिङ धानको उत्पादन र
2: अभावमा
1: इजरायलको हमलाई चाहि 13 जनाको मृत्यु कला परिवारमा भारत लाग्न कार्य स्थान फाइनलमा नेपाल इरान छ।

नेपालका सामुदायिक वन र सामुदायिक रेडियोले त्यसमै अनुकरणीय काम गरेको भनेर उदाहरणको रूपमा चिनिन्छ। सामुदायिक वनले वन संरक्षण, स्थानीय आमदानी वृद्धि तथा ग्रामीण समुदायको सशक्तिकरणमा योगदान गरेको छ भने सामुदायिक रेडियोले सूचनाको पहुँच, स्थानीय भाषा संस्कृतिको संरक्षण र नागरिक कलावादलाई सशक्त बनाउने काम गरेको छ। अहिले यस्ता सामुदायिक संस्थाहरू कमजोर बन्दै गएका छन्। यस्ता संस्थाको स्वतन्त्रता, अधिकार र विरूपणलाई राज्यले सहयोग गर्नु आवश्यक छ।

विवाद फैलिएको छ। विदेशमा रहेका नेपाली समुदायसँग विदेशी उपभोक्ता माझ पनि नेपाली चिउरा लोकप्रिय बन्दै गरेको व्यवसायहरू बताउँछन्। सीआईएमसँग कुरा गर्दै चिउरा उत्पादक वीरेन्द्र जीतले भन्नुभयो,

सामान्य गर्न आग्रह गरेका छन्। त्यसैगरी क्षमता भन्दा बढी यात्रु वा सामान नबोक्न सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम गर्न तथा यात्रु र सामानको विवरण सही राख्न समेत निर्देशन दिएको छ। सूचनामा विपदको समयमा मोबाइल तथा संचारका साधन सक्रिय राख्न

Thank you.

समयबाट जोगाउने प्रयास भइएको भन्दै सांसदहरूले हटाउनु पर्ने माग गरेका हुन्। प्रतिनिधि सभा नियमावली मसौदाको नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यसै गरी यो नियमावली प्रतिनिधि सभा सदस्यको

हाम्रो श्रीमती नै रहेको छ, हाम्रो श्रीमती हुँदाहुँदै त्यहाँको

0: सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो।
1: जनसङ्ख्याको उत्तर दायित्वको कमीले गरिदिने किनभने हिजोको अभ्यास यो भएको छ। अब के गर्ने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु भयो। प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै के गर्ने स्थितिमा व्यस्त छु कि मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो सबै कारण देखाइदिनु भएको होला। उहाँहरूसँग भन्दा जुन चाहिँ जनताले मैले गरेर दिनुभएको छ उहाँहरूले त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्दा हिजो हजुरको केही लिएर अगाडि गएको भन्दा पनि सबैको सबैसँग राय सुझाव लिएर अगाडि बढिन्छ। डिसिजन भनेको सरकारको पक्ष चाहिँ उनी यसमा दुई छैन।
0: उपत्यका विरासत फोरमले सरकारले आइतबारको शैक्षिक संस्था विदा सम्बन्धी निर्णय फिर्ता नलिए कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। स्थानीय तहको अधिकार कुण्ठित गर्ने गरी भएको निर्णय भएको भन्दै यसका विरूद्धमा फोरमले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको हो। आज फोरमको ललितपुरमा बसेको बैठकपछि विरास फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर जिरी बाबु महाजनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनु भएको छ। उहाँले सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्थामा देखिएको भन्दै निर्णय फिर्ताको माग गर्नुभयो।
2: र छोरीको मध्ये सबै विद्यालयहरूले चाहिँ आफ्नो आफ्नो क्यालेन्डर

लगातार हवाई आक्रमण गरेको छ। हिजो दक्षिणी लेबनानका स्थानीयलाई इजरायली सीमाबाट करिब 40 किलोमिटर टाढा पर्ने जहरगा

0: कस्तो सेटमा हराएको र भारतसँग एकको विजेता बन्दै र ताजिकिस्तानसँग बीको उपविजेता बन्दै सेमी फाइनलमा पुगेका थिए। दोस्रो सेमी फाइनलमा अहिले नेपाल र इरान खेलिरहेका छन्।
1: प्रसारको दोहोरी खेतमा कुरो सुक्दै सङ्कटमा सिन्धुपाल्चोको खेतीपाती नियमनमा प्रशासनमा रिपोर्ट सँगै दलित समुदायको अधिकार कार्यान्वयनका लागि सांसदको भूमिका हालो सांसद हुँदा सहभागिता हुनेछन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।

Carbon dioxide, carbon monoxide, the

0: युद्धमा सँगै बग्नु परे भए पनि प्रसार उद्योगले थुपारेको धुलो माटोका कारण यिनी राप्ती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 वर्ष भयो। राप्तीको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दिग्गजले सिआइएन रेडियो सिन्धु सिन्धुपाल्चो
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोलि समुदायका आवाज नीति बजेटसम्म पुर्याउन सांसदको भूमिका समावेशी बजेटमा सांसदको परीक्षा समाज श्रृङ्खला सांसद भएको छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: Seamless streaming the latter, visual internet, and the other technology.

0: नेटवर्क सीआईएन तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला। हेलो संसद।
1: नमस्कार, संवाद श्रृङ्खला हेलो संसदमा तपाईँलाई

সম্পর্কে

सरकारलाई दिएको छु। प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टरमा उत्तर मन्त्रालय जान्छु।

त्यो दिनलाई चाहिँ हामीले त्यो भनेको त्यस महिना जातीय स्वास्थ्य उद्योगको चाहिँ अघि सूचना हामी

विकास टर्मिनल काम जाने प्राधिकरणले गर्छ। त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको हो।

Thank you.

गौआ नाही जाना नो मई बहिनी।

Thank you.

Yeah.

ಹಿರ ಮೇಲ ಹಟ್ಟಿಯ ಪೀಸ

الله.

Thank you.

Yeah.

Oh, my God.

tranquila, hermosa. Se te puede.

0: आफ्नो तरकारीलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुसा पर्ने थका महसुस हुने र होस लाउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा स्वास्थ्य सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी बिस्तारै प्रयोग गर्दै हाम्रो बारी नै हुँदैन किरा लाग्छ र हाम्रो त पऱ्यो नि।
0: सुन्नुहोस् है, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसमा धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: मैले बोले म परम्परागत पिसादी नै प्रयोग गर्छु।

Yeah.

स्वस्थ दाई सुरक्षित परिवार

Thank you.

आज हमारे स्टूडियो में करीब 8:45 मिनट के बाद 8:00

फेरि सेनाले मनको राजधानी बेलुकमा हमला गरिएको बताएको छ। सहरको तैबेटमा भवनहरूबाट बाक्लो धुवा उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली संचार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमान्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई दुई घण्टा भित्र सहर छोड्न चेतावनी दिएर गए राति लेबनानको दक्षिणी सहर आयरमा आक्रमण गरेको थियो। लेबनानको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर एप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य थालिएको छ। मूल्य वृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिडटर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याज दर घटाउन सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6% सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो गणतन्त्रमा इबोला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढाउन लागि बताएको छ। कङ्गो भ्रमणमा रहेका डब्ल्युएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबोला परीक्षणको नतिजा तत्कालले थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्युएचओले इबोला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबोलाको एउटा दुर्लभ प्रजातिले 200 जना भन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जना भन्दा धेरै बिरामी परेका छन् र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आग लाग्दा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुटोले आग लागेको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो। सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। 78% 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्नेछ। एक रिपोर्ट। सिन्जी आन्दोलनको उत्तरपूर्वका बेला निशानामा परेको निजी क्षेत्रले 23 सिटमा भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउन लागेका छन्। खास गरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिको स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले अपनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले खसहरूको व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न

4% मात्र रहँदा कर

0: सन्दर्भमा चाहिँ यसलाई सरकारले या बजेटबाट केही सम्बन्ध गर्न सक्ने स्थिति हुन्छ
1: सरकारले चाहिँ यो नीतिगत कुरा परिवर्तन गर्नु परेछ क्या के भन्छ अब इन्धनबाट चाहिँ प्रेतबाट 30-70% पशुसम्म घटेर छ तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन सरकारले चाहिँ के भन्ने अब राष्ट्रको त्यति अनुसार चाहिँ बढाउनुपर्छ भनेर 2-3% मात्र बढेको छ भन्दा समग्र अरू वस्तुहरू एउटै नपसेर जाँदाखेरि के भन्छ भने त्यो मूल्यकै 2-3% मात्र बढेको देखिरहेछ निर्माण व्यवसायलाई 2-3% बढाएर कानुनसँग भएर त्यस कारणले गर्दाखेरि परिस्थितिहरू चाहिँ मूल्य समायोजन गर्नुपर्छ भन्ने हामीले चाहिँ माग गरेका छौँ
0: भदौमा चाहिँ आन्दोलन गरेको थियो टाढा भएको विध्वंसमा मिली क्षेत्र पनि अर्को क्षति भइरहेको थियो होइन त्यो सन्दर्भमा यो सरकार सन्दर्भको अपेक्षा के छ
1: त्यसलाई सुरक्षा हुनु पर्यो हाम्रो यसरी घटना चाहिँ काट्नु हुँदैन त्यो खर्च मैले चाहिँ राज्यले तपाईँ सबै जिम्मेवारी लिनु पर्यो त्यसको लागि
0: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा तर प्रकट भयो व्यवसायीहरूलाई चाहिँ अपसुलाइट भयो भन्ने खालको कुरा पनि निजी क्षेत्रले उठाइरहेको छ होइन त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ
1: प्रतिस्पर्धा पनि ध्यानमा राखेर

चाहिँ अब पेट्रोलियम प्रोडक्टको हलाकको पनि एउटा कारण देखाएर दुई दिनतिर दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ, केही समयको लागि भनिरहनु पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँले चाहिँ के बुझ्नु भएको छ?

Thank you.

Thank you.

Thank you.

Yes, I'm

0: Imagine who put her in this machine, who's the enemy?
1: इस तकलीफ को भर्खरै सस्तो लाग्छ अर्को महिना आइसक्यो भूमिका राम्रो थालिसके किस्त तिर्न तिम्रो आइसक्यो भनिरहेको छ यो महिना मेरो

भनेर अनि सर्वसाधारण बचतकर्ताको सम्पत्तिको कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कार्यवाही नपरिने भएकोले पूर्व निर्धारित समयमा